0: نورو
1: نوشهرو
2: اپنا شہر اپنا گھر مٹیاری اور مٹیاری کی آواز
0: جی ایف ایم 91.6
3: Express PM. This transaction is brought to you by
4: Al Habib Current Plus Account. Bharosa bhi, raftar bhi, bank Al Habib.
5: Matiyari awaz bhi matiyari. Sunte raho 91.
6: यार मैं इस्तेमाल छो न तो कचाण में मदद दे आसाब रख मजे
7: इस्तेमाल किए कजे
6: आराम से डेक्स पाई जाऊं अड़ी वेजे स्टोर ता नालो वठी खरीद करयो फकीरी डेक्स
1: आ यारी एफएम 91.6 सिंध जो आवाज बुधदा रहो